0: prajurit. Assalamu alaikum. Fajur tari misil silaga hunteri na baad jo area kong idemu. Ali Abdullah badal koli misil silaga mihar aur mein ginis te munda Musa alaihi salam ko wah ke ayko. Ad Musa ke fan wah ka rega aur mein na program nimali gosso hisabun feshgin mire kuri gendwani me furtama Ash-Sheikh Abdulaziz Hussein.
1: Ad Musa alaihi salam ke daawat ke wah ke ya hame algon me mihar mi aisa mi wani daron hitangare ni ege kurin algon me Musa alaihi salam firaun ge nubaru defa kamu salam e buma fahuga den ekleg fanu qoma ge wadain ne bi konta ka toy ege fahuga ekleg fanu ei daawat fette bi toy nuni hen kantat ke ekleg fana kurimati wegen di toy Ash-Sheikh Ibrahim Muhammad
2: Ade Allah Taala Firona ena ge kuring halak kurum mufahu Bani Israelun salame kurevi. Adi e salame kurevu ma ekiga mi Bani Israelun na mi Firaunu ge izzata mudala mi huriha eche libigen diyekan algun menna vara rangala saaf kon inge kiyetu Qur'anu ge suratu shuara ge fansas nuwan ayetu. ए आयत को अल्लाह वही करो फनने कदालिक व औरसना हा बनी इसराइल एकन हुरी एहने आदि एतकेति बनी इसराइल उंगे मी हुन्ना ति मनस्कलांगे वारत कुरे वीमे मीन अलगन मेने एगे मी फिरौन उगे मुदला ए तरीके वी गोय वररंगला साफ को मी वाहके इंगे हिंगेजे देन एबे मी हु मी मूसा अलैहि सलाम गरिहु ग नुकु मी हु बनी इसराइल हिमेने गतुम मी एमी हुन्ना Allah ke amur fulu ke asawati baitul maqdis diuman hagegatu den mi baitul maqdis diuman emi hun daturu koffa dia magumatin barabada fembu agen kamawani den mimi Musa alayhi salam gariha wada agen ekom ge mi shakwa takuram gendi kamawani kale fan e bami hunna dua ko devie mi fen hoduman edigen no ta mi hunna fen libene magu Allah meduere ko devu man edi ekale fanu dua ko revi den e dua ko re ma fahuga Allah ekale fana mi enge amal ko re ma mi goy e ekale fanu ge apulu ga asa kolun hilega jesseuma den e gota mi hilega jesseumun e hila fala fala gen di kamawani mi hama khandu ekala bara baya falaagen diegoto mi hilaves bara baya mi feligen diekama wani ei bani israelunge komme darifas kolaka kuli onnaane gota mi hila falaagen diekama wani kuli agonu mi rajya ge menne singen mi bayara suga mi fin kuli onnaative ei mi etaga eba mi hun buiman ekashigen wa fada aka mi fen hinga hinga onnaane gotuga mi kuli ta Allah subhanahu wa taala mi galwa meni eba mi hun Allah taala mi risku tanawas ko devvi ekalaange devvi risku den Musa alaihi salam eba mi hunna mi ege fahuga amur kurevi Allahu ge muqaddas rasuge bima wanu man hage gotuga man Allah wahi kurwa fa wani وَإِذِ اسْتَسْقَى مُوسَى لِقَوْمِهِ فَقُلْ نَضْرِبْ بِعَصَاكَ الْحَجَرَ فَانْفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ كُلُوا وَاشْرَبُوا مِن رِّزْقِ اللَّهِ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ مِي سُورَةُ الْبَقَرَةِ فَصْلُ الْأَسْوَنَ آيَةٌ مَعْنَى مُوسَى عَلَيْهِ السَّلَامُ إِكَلَيْكَ فَانُغَ قَوْمَ اتَّكَا فِنْ إِدِوَدَاغِن دُعَاءَ كُرُوِ هِنْدُ كَنْ هِنْغُنْ حَنْدَانَ گِنِسْ بَلَاشِ فَهِتِمَنْ اللَّهُ وَحِي كُرُوِيمِ كَلَيْكَ فَانُغَ أَسَا كُلُنْ hilaga jassawashe den ekaleg faanu e hilaga jassemi hindu bara fen koru e hilen falaagen gos hingaagen fie komme bayakume e bayaku fen boone jaga denegen fie tiebaa mihun maang allah de virodin kaabe uleshe ti man allah engevime ai tiebaa mihun bimuga fasada ufada nuuleshe ehwe miin algon mennen mi engijje Musa alaihi salam ge qaumuge mihunna kan dimaavi gotuge kurkur wahaka kole den eba mihun mi kama fahuga emihun na kurimati wi anekama ki mi daturu koramun dieroga keimbui mu kandatoga dativegen diu em mi kama goligem ves hage gatuga emihun